0: SBS, a world of difference. You're with SBS Nepali on mobile, online, and on radio.
1: तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा
2: नमस्कार श्रोतावृन्द SBS साउथ एसियनको नेपाली कार्यक्रममा तपाईँलाई स्वागत छ म दिनिता रिसाल कार्यक्रम शुरू गर्नु अगाडि आज यो कार्यक्रम प्रसारण भइरहेको भूमि कुलीन राष्ट्रका वुरूञ्जेरी मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति SBS नेपाली आफ्नो सम्मान व्यक्त गर्न चाहन्छौ हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौ जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोतावृन्द हरेक मंगलबार र बिहिबार दिउँसो दुई बजे SBS साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने SBS नेपालीको रेडियो कार्यक्रम तपाईँले हरेक बिहिबार र आइतबार SBS रेडियो 2 अपरान्ह 4-5 पुनः प्रसारणमा पनि सुन्न सक्नुहुन्छ र यो कार्यक्रम चाहिँ तपाईँले बिहिबार SBS साउथ एसियनमा दिउँसो 2 प्रत्यक्ष प्रसारणका साथै आइतबार SBS रेडियो 2 पुनः प्रसारणमा सुनिरहनु भएको छ र तपाईँको साथमा छु मेलबर्नबाट म दिनिता रिसाल आजको कार्यक्रममा हामीसँग के विषयवस्तु छन् त त्यसबारे तपाईँहरूलाई जानकारी दिन चाहन्छु हरेक बिहिबार चाहिँ हामी सुरु गर्नेछौ साप्ताहिक विश्व समाचारबाट त्यसपछि आज र हिजो भनौ न हिजो तपाईँले आज हामीलाई बिहिबार सुनिरहनु भएको छ भने हिजो बुधबार नेशनल प्रेस क्लबमा वान नेशनकी प्रमुख पॉलिन ह्यान्सनको जुन पहिलो औपचारिक भाषण रहेको थियो त्यस विषयमा पनि हामी चर्चा गरौंला र आजको कार्यक्रम चाहिँ अलि फुटबलमय नै रहेको छ श्रोतावृन्द अब फिफा विश्वकप फुटबल तपाईँले कतिको फलो गरिरहनु भएको छ होइन खेलहरू धमाधम दिनदिनै हुँदैछन् र हामी SBS अवश्य पनि तपाईँलाई थाहा छ नै होला अफिसियल ब्रोडकास्टर रहेका छौँ अस्ट्रेलियामा र अब आजको कुराकानी आजको कार्यक्रममा तपाईँ पनि हामीसँग टेलिफोन सम्पर्क मार्फत प्रत्यक्ष जोडिन सक्नुहुन्छ केही

0: नेताहरूसँग हामी कुराकानी पनि गर्नेछौँ होइन. अब कसको सपोर्ट गर्दै हुनुहुन्छ, कसले जित्ला, पछिल्ला खेलहरू कस्तो लागिरहेको छ, र विशेष गरी अब कसले जित्ला यसपालिको सन् 2026 फिफा विश्वकप, तपाईँलाई के लाग्छ? हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा तपाईँ जोडिन सक्नुहुन्छ. यदि हामीलाई आज बिहिबार सुनिरहनु भएको छ भने नम्बर म भन्न गइरहेकी छु 1300799767. नम्बर फेरि पनि एकपटक 1300799767. अङ्ग्रेजीमा पनि बताइहालौ 1300799767 1300799767. र यदि अब काममा छु, कल चाहिँ गर्न भ्याउँदिनँ जस्तो छ भने मेसेज पनि गर्न सक्नुहुन्छ. तपाईँको जवाब हामी पढेर सुनाउने प्रयास गर्नेछौँ श्रोताहरूसम्म. एसएमएस गर्ने नम्बर पनि एउटै एउटै छ, खालि अगाडिको नम्बरमा त फरक छ, म बताउँछु, नोट गर्नुहोस् है त. 0439799767 0439799767 0439799767. र फुटबलसँगै नेपालका पनि एक फुटबल खेलाडी, चर्चित फुटबल खेलाडीसँगको कुराकानी, भरत खवाससँगको कुराकानी हामीले लिएर आएका छौँ. गीत सङ्गीत पनि सुन्ने नै छौँ, कार्यक्रमको अन्त्यसम्म सुनेर साथ दिनुहोला. र यति जानकारीका साथ श्रोताबिन्द, अब भने कार्यक्रम सुरु गर्नतर्फ लागौँ. साप्ताहिक विश्व समाचारबाट प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी सुनिता पोखरेल.
1: धन्यवाद दिनेताजी. एसबीएस नेपालीको रेडियो कार्यक्रम सुनेर बस्नुभएका तपाईँहरूलाई म सुनिता पोखरेलको तर्फबाट पनि नमस्कार. अब पछिल्ला सात दिनका प्रमुख विश्व समाचार सुन्नतर्फ लागौं, जसका मुख्य विषयहरू छन्: इरानले शान्ति सम्झौता उल्लंघन गरे अमेरिकाले फेरि बमबारी शुरू गर्ने, ट्रम्पको चेतावनी. 9 वर्षीय अस्ट्रेलियन बालिकालाई गोलीहानी हत्या गरेको आरोपमा एक पाकिस्तानी प्रहरी अधिकारी पक्राउ. र केप भर्डेको विश्वकप टोलीका नायक बने सोशल मीडियामा चर्चित. अब समाचार विस्तारमा. पाकिस्तानमा छुट्टी मनाइरहेकी 9 वर्षीय अस्ट्रेलियन बालिकालाई गोलीहानी हत्या गरेको आरोपमा एक पाकिस्तानी प्रहरी अधिकारी पक्राउ परेका छन्. पर्थकी स्कूले छात्रा हानिया अहमद आफ्ना आमा बुबा र 11 वर्षका दाईसँग पंजाब प्रान्तको चकवालमा भाडाको कारमा यात्रा गरिरहेको बेला बुधबार राति उनीहरूलाई कथित रूपमा बन्दुक देखाएर लुटपाट गरिएको बताइएको छ. पंजाब प्रहरीले ती अधिकारीले लुटेराहरू परिवारको गाड़ी लिएर भागेको भन्ने सोचेर गोली चलाएको बताएको छ. घटनामा हानियाको मृत्यु भएको छ भने उनका बुबा र दाई घाइते भएका छन्। परिवारले अस्ट्रेलियाको विदेश मामिला तथा व्यापार सम्बन्धी विभाग डिफ्याटलाई सम्पर्क गरेको र उनीहरूलाई वकिलहरूको सूची उपलब्ध गराइएको बताइएको छ. हानियाका बुबा आदिलले एसपीएस उर्दूसँग कुरा गर्दै परिवारले आर्थिक सहयोग नभई न्याय र जवाफदेहिताको माग गरिरहेको बताएका छन्।
2: हमें फाइनेंशियल हेल्प बिल्कुल भी नहीं चाहिए. हमें कोई
3: वी डू नॉट वांट फाइनेंशियल हेल्प एंड वी डू नॉट वांट टू स्टार्ट एनी गोफंडमी पेज और सीक चैरिटी फ्रॉम एनीवन. ऑल वी वांट इज टू इंश्योर दैट व्हाट हैपेंड टू अस इज प्रॉपर्ली एड्रेस्ड एंड ब्रॉट टू जस्टिस. द पीपल हु शॉट एट अस, वेदर सीसीडी पर्सनेल और पुलिस ऑफिसर्स, मस्ट बी हेल्ड अकाउंटेबल सो दैट दिस डज नॉट हैपन अगेन एंड दैट सच एक्शंस बाय सीसीडी आर रिड्यूस्ड. दिस मैटर नीड्स टू बी टेकन वेरी
2: सीरियसली.
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले शान्ति सम्झौताका केही अघोषित तर समझदारी भएका प्रावधानहरू पालना गरेन भने उनले इरानमाथि आक्रमण गर्न आदेश दिने भन्दै चेतावनी दिएका छन्। फ्रान्सको एभियानमा भएको G7 नेताहरूको सम्मेलनमा बोल्दै ट्रम्पले यो सम्झौताले इरानको आणविक कार्यक्रम सम्बन्धी अन्य देशहरूको प्रमुख चिन्तालाई पूर्ण रूपमा समेट्न नसकेको भन्दै आलोचनाबारे प्रतिक्रिया दिएका हुन्। सम्झौता यही हप्ता स्विजरल्याण्डमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ। एउटा कागजमा मात्र सबै कुरा समेट्न नसकिने भन्दै ट्रम्पले करिब 9 करोड़ 10 लाख अमेरिकी डलर बराबरका प्रतिबन्धहरू इरानले व्यवहार राम्रो राखे मात्र हटाइने बताएका छन्।
4: Honor the agreement, or some things aren't even mentioned in the agreement. It's a memorandum of understanding, but we have an understanding of certain things without writing it. And if they don't honor that, we'll probably go back to bombing them until they honor it. You know, it's amazing what bombs can do.

0: उता संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानबीच तत्काल र स्थायी युद्ध विरामको प्रावधान सहितको शान्ति सम्झौता भएको घोषणाको स्वागत गरेका छन्। राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकले संयुक्त राष्ट्रसंघ दुवै पक्षलाई दीर्घकालीन दिगो र समग्र शान्तितर्फ अघि बढ़न सहयोग गर्न तयार रहेको बताएका छन्। क्षेत्रीय स्तरमा पर्ने व्यापक प्रभाव विशेष गरी लेबननमा इजरायल र हिजबुल्ला बीचको लड़ाईबारे सोधिँदा डुजारिकले संयुक्त राष्ट्रसंघले युद्ध अन्त्य भएको देख्न चाहेको भनाइराखेका हुन्। युक्रेनको राजधानी किएवमा बिहिबार बिहान मिसाइल आक्रमण भएको छ, तर किएवको सैन्य प्रशासन प्रमुखले भने तत्काल कुनै पनि हताहती वा क्षतिको रिपोर्ट प्राप्त नभएको बताएका छन्। रूस र युक्रेन बीचका आक्रमणहरू पछिल्ला महिनाहरूमा तीव्र हुँदै गएका छन्, जसले नागरिक हताहतीको संख्या पनि बढ़ाएको छ। यसैकारण G7 राष्ट्रहरू अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इटली, जापान र क्यानाडाले युक्रेनलाई थप समर्थन बढ़ाएका छन्। युक्रेनका रक्षा मन्त्री मिखाइलो फेडोरोभले यो द्वन्द्व अन्त्य गर्ने एकमात्र उपाय सहयोग र समर्थन भएकोमा जोड़ दिएका छन्। अब खेल समाचार र त्यसमा विश्वकप। स्पेनसँग आफ्नो टुर्नामेन्टको पहिलो खेल गोल रहित बराबरी खेलेपछि के भेर्डे विश्वकै सबैभन्दा आकर्षक कथाहरूमध्ये एक बनेको छ। यससँगै टोलीका खेलाड़ीहरूले यसको प्रभाव पनि महसुस गर्न थालेका छन्। स्पेन विरूद्ध उत्कृष्ट प्रदर्शन गरेका अनुभवी गोलकिपर वसिन्नाको सोशल मीडियामा लोकप्रियता वात्तै बढ़ेको छ। 40 वर्षीय गोलकिपरको इन्स्टाग्राम फलोअर्स करिब 50,000 बढ़ेर केही दिनमै 1,20,00,000 भन्दा बढ़ी पुगेको छ। मिडफिल्डर लारोस डुआर्टेले यो विषय टोलीभित्र रमाइलो र चर्चाको विषय बनेको बताएका छन्।
1: Yes, crazy. We talking about it actually every day. And I don't know if this ever happened before that somebody gained this many followers in less than 2 days. So yeah, it's crazy. I'm happy for him. And I think that this is also the whole world is watching us.
0: यसका साथ पछिल्ला 7 दिनका विश्व समाचार यति नै।

0: एसबीएस साउथ एसियनको नेपाली कार्यक्रमका बाँकी प्रस्तुतिहरूका लागि फेरि पनि मेलबर्न तर्फ लागौं, जहाँ हुनुहुन्छ सहकर्मी दिनेता रिसाल।
1: नेपाली कार्यक्रम र पोडकास्ट सुन्न एसबीएस अडियो एप सर्वोत्तम उपाय हो। आजै एप स्टोर वा गुगल प्लेबाट एसबीएस अडियो एप निशुल्क डाउनलोड गर्नुहोस्। SBS Chill मा विश्वभरको संगीतको आनन्द उठाउनुहोस्। SBS Chill SBS Audio App मा सुन्नुहोस्।
2: धन्यवाद सुनिताजी यो साप्ताहिक विश्व समाचारका लागि। र श्रोतावृन्द, तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम। हामी आइरहेका छौं प्रत्यक्ष आज बिहिबार एसबीएस साउथ एसियनमा भइहाल्यो, र तपाईँले हामीलाई पुनः प्रसारण भने आइतबार एसबीएस रेडियो 2 अपराह चारदेखि 5 बजेसम्म सुनिरहनु भएको छ। र अब समाचार त सुन्यौं, लास्टमा वर्ल्ड कपकै समाचार थियो है। अब फेरि पनि बताइहालौं श्रोताहरू, यदि हामीलाई बिहिबार प्रत्यक्ष सुनिरहनु भएका छ भने विश्वकपमा कसले जित यसपालि, कसले उठाउला ट्रफी, तपाईँलाई के लाग्छ, हामीलाई फोन गरेर आफ्नो जवाब तपाईँले प्रत्यक्ष बताउन सक्नुहुन्छ। नम्बर म भन्न गइरहेकी छु 1300799767। नम्बर फेरि पनि एकपटक 1300799767। 1300799767 1300799767। वा तपाईँले हामीलाई मेसेज पनि गर्न सक्नुहुन्छ। एसएमएस गर्ने हाम्रो नम्बर भने हो 0439799767 0439799767। वा अवश्य पनि हामी सोसियल मिडियामा पनि रहेका छौं, फेसबुक, एक्स र इन्स्टाग्राममा हाम्रो ह्यान्डल हो एसबीएस नेपाली। र यति भन्दै श्रोतावृन्द, अब भने कार्यक्रमको शुरूआतमा भने झैं यस हप्ता हेडलाइन बनेको विषयतर्फ नै ध्यान केन्द्रित गरौं, जुन हो देशको सबैभन्दा प्रतिष्ठित राजनीतिक मञ्च मानिने नेशनल प्रेस क्लबमा वान नेशनकी प्रमुख पॉलिन ह्यान्सनको पहिलो सम्बोधन, जसमा उनले बुधबार आफ्नो भाषणका क्रममा अस्ट्रेलियामा सांस्कृतिक एकरूपता हुनुपर्ने वा मोनोकल्चर हुनुपर्ने भनाई राखेकी थिइन्। यससँगै उनले सार्वजनिक प्रस्तोताहरूको आलोचना गर्दै एसबीएसका लागि सरकारी वित्तीय सहयोग बन्द गर्ने वान नेशनको नीति पनि पुष्टि गरेकी थिइन्। र यही विषयमा अब अलिकति विस्तृतमा चर्चा गर्दै गर्दा चाहिँ अब दशकौंको राजनीतिक यात्रापछि पॉलिन ह्यान्सनले पछिल्ला सर्वेक्षणमा वान नेशनको लोकप्रियता झल्किए लगतै राष्ट्रिय प्रेस क्लबमा आफ्नो पहिलो सम्बोधन यसरी व्यक्त गरेकी छन्।
3: Every attempt has been made for years to silence me. In fact, there are always some people, usually a lot of people, who get offended by what I say or do, even offended by my very existence.
2: ह्यान्सनले वर्षौंदेखि उठाउँदै आएको आप्रवासन सम्बन्धी चेतावनीलाई पुनः दोहोर्याउँदै अस्ट्रेलिया विभिन्न देश र संस्कृतिबाट आएका मानिसहरूको अत्यधिक आगमनका कारण आफ्नो पहिचान गुमाउने जोखिममा रहेको बताइन्।
3: At the center of this crisis is the utterly flawed policy of multiculturalism. We cannot be a multicultural society. We are a multiracial society. But we must be monocultural. Australians must live under the one cultural umbrella.
2: उनले अस्ट्रेलियामा 4 मध्ये 1 घरमा अंग्रेजी बाहेक अन्य भाषा बोल्ने तथ्याङ्कलाई केलाउँदै मानिसहरूले भाषा बोल्न नसके सामाजिक एकता नहुने हुन नसक्ने भनाई पनि राखेकी हुन्। उनको भाषणका क्रममा कार्यक्रम स्थल बाहिर प्रदर्शनहरू भएका थिए भने कार्यक्रम स्थलभित्र उनको भाषणका क्रममै पछाडि एउटा ब्यानर प्रदर्शन गरिएको थियो, जसमा तलब वृद्धि, बाल स्याहार सहयोग, पेन्सन वृद्धि र किफायती आवास विरूद्ध उनको भोटिङ रेकर्डलाई इंगित गरिएको थियो। घटनाको अनुसन्धान गर्ने अस्ट्रेलियन गर्नका लागि अस्ट्रेलियन संघीय प्रहरीलाई अनुरोध गरिएको छ भने नेशनल प्रेस क्लबले विरोध ब्यानर तल झारिएको फुटेज र सम्बन्धित अन्य प्रमाणहरू प्रहरीलाई बुझाएको बताएको छ। क्लबले विज्ञप्तिमा त्यसका लागि तेस्रो पक्ष जिम्मेवार रहेको र क्लबका कुनै कर्मचारी वा कन्ट्राक्टरहरूको त्यसमा संलग्नता नरहेको पनि स्पष्ट पारेको छ। त्यस्तै ह्यान्सनले आफ्नो पार्टीका व्यवसाय मैत्री नीति र धारणा पनि प्रस्तुत गरिन्।
3: Industrial relations, I can assure you, needs a complete overhaul because it's not working. Businesses also tell me, you can't sack people these days. They're on their phones, they don't work, they don't turn up, they actually are lazy. And businesses are tied to it. They've had enough.
2: उनले आफ्नो पार्टीले आणविक ऊर्जाको समर्थन गर्ने बताउँदै लेबर सरकारको नवीकरणीय ऊर्जा नीतिको कड़ा आलोचना गरिन्। ह्यान्सनले संचार माध्यमहरूको पनि आलोचना गरिन्, जसलाई धेरैले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शैलीसँग पनि दाँजेका छन्। ह्यान्सनकी छोरीले सरकारी जागिर पाउनुमा उनको हात छ कि छैन भनी गार्डियनले सोधेको थियो।
3: I've never seen a person that's such a trashy journalist, you know, and what you put out all the time, you've got this obsession with constantly trying to pull down myself, my party, or Mrs. Reinhart. Whatever you do, you will be banned. Don't come near me for an interview.
2: वान नेशनले सार्वजनिक प्रस्तोताहरूको पनि आलोचना गरेको छ। एबीसीलाई महानगरीय क्षेत्रहरूमा शुल्क चाहिने अर्थात सब्सक्रिप्सन सर्भिस बनाउने र एसबीएसको सरकारी वित्तीय सहयोग बन्द गर्ने योजना ह्यान्सनले बताएकी हुन्।
3: The SBS will be gone. There's no need for it anymore. The internet has overtaken the need for it.
2: जस लगत्तै एसबीएसकी चीफ पोलिटिकल करेस्पोन्डेन्ट एना हेन्डरसन र पॉलिन ह्यान्सन बीच एसबीएसका भाषा सेवाहरूबारे बहस भएको थियो।
4: I'm talking about in 60 languages help people integrate into Australia.
3: I'm sorry. Is that not part of your platform? I can understand your question. You're going to be without a job. So anyway, I can understand that.
4: Isn't that part of your platform? Isn't that part of your platform, Senator, to integrate people from other countries into Australia, to help them become Australian?
3: No, I want them to be able to learn to speak English before they get here, to get their citizenship, and that will help them assimilate into our society.
2: ह्यान्सनका केही नजिकी समर्थकहरूले समेत उनको लागि नेशनल प्रेस क्लबको मञ्चमा उभिनु जोखिमपूर्ण निर्णय भएको बताउँदै अहिले मात्र उनका नीतिहरूका बारेमा विस्तृतमा थाहा पाइरहेका केही मतदाताका लागि यो अवसर उनको राजनीतिक समर्थन बढाउने वा घटाउने निर्णायक क्षण बन्न सक्ने जनाएका छन्। एसबीएस न्यूजका लागि एना हेन्डरसन र एलन लीद्वारा तयार पारिएको यो सामग्री एसबीएस नेपालीमा सुन्नुभयो। म दिनिता रिसालको आवाजमा र श्रोतावृन्द यो सँगै हाम्रा अन्य कार्यक्रममा बज्न भ्याएका र नभ्याएका थुप्रै पडकास्ट र सामग्रीहरू हाम्रो वेबसाइटमा तपाईँले आफ्नो फुर्सदको समयमा सुन्न सक्नुहुन्छ। पडकास्टका रूपमा ठेगाना हो sbs.com.au/nepali। र यो सँगै अहिलेको लागि भने कार्यक्रममा पालो भएको छ पहिलो ब्रेकको, त्यसपछि हामी फुटबल विश्वकपकै प्रसंगलाई नै जोड्नेछौ। सुन्दै गर्नुहोस् एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम।
1: तपाईँ एसबीएस नेपालीको साथमा हुनुहुन्छ।
5: Want to enjoy the sights of South Asia whilst you listen to the sounds of SBS South Asian? We've got

0: Ready to order?
1: Yes. We're earning unlimited 3% cash back on dining and entertainment with a Capital One Saver Card. So, let's just get one of everything.
0: Everything?
2: Fire everything! The Capital One Saver Card is at table 27 and they're earning unlimited 3% cash back.
3: Yes, Chef!
1: This is so nice.
2: Had a feeling you'd want 3% cash back on dessert.
1: Ooh, tiramisu!
2: Earn unlimited 3% cash back on dining and entertainment with the Capital One Saver Card. Capital One, what's in your wallet?
4: Terms apply. See CapitalOne.com for details.
5: नेपाली कार्यक्रममा गीत संगीत चाहिँ अलिक कम भयो जस्तो तपाईँलाई लागेको छ भने त्यसको लागि पनि एक घण्टासम्म नेपाली गीतहरू मात्रै सुन्ने रमाइलो कार्यक्रम पनि आउँछ नेपाली हिट्स. त्यो भने हरेक सोमबार तपाईँले एसबीएस साउथ एसियनमा दिउँसो 2-3 बजेसम्म सुन्न सक्नुहुन्छ. र अब भने फेरि पनि आजकै कार्यक्रममा फर्किएर आऊ होइन. आजको कार्यक्रम अवश्य पनि फिफा विश्वकप विशेष रहेको छ. फुटबल सम्बन्धी हामी कुराकानीहरू गर्ने नै छौं र वर्ल्ड कपमा चाहिँ यसपालिको वर्ल्ड कपमा ट्रफी कसले उठाउला विजेता को बन्ला तपाईलाई के लाग्छ हामीलाई कार्यक्रममा प्रत्यक्ष फोन गरेर बताउन सक्नुहुन्छ. हाम्रो नम्बर हो 1300799767. नम्बर फेरि पनि एकपटक 1300799767. वा त हामीलाई मेसेज पनि गर्न सक्नुहुन्छ. फोन गर्न भ्याउनु हुँदैन भने काममा हुनुहुन्छ भने मेसेज गर्ने नम्बर भने हो 0439-799-767 0439-799-767. र त्यस्तै गरी हामी सोसियल मिडियामा पनि रहेका छौँ. फेसबुक, एक्स र इन्स्टाग्राममा हाम्रो ह्यान्डल हो एसबीएस नेपाली. तपाईँले हाम्रा पडकास्ट र भिडियोहरू युट्युबमा पनि मजाले सुन्न र हेर्न सक्नुहुन्छ. युट्युबमा भने हामी एसबीएस साउथ एसियन च्यानलमा रहेका छौँ जहाँ तपाईँले हामीलाई चाहिँ अन्य साउथ एसियन भाषाका सामग्रीहरू सहित पाउन सक्नुहुन्छ. र अब भने कार्यक्रमको अर्को प्रस्तुतितिर लागौँ जुन फुटबल सम्बन्धी नै रहेको छ.

0: SBS.
1: Ready to order?
2: Yes. We're earning unlimited 3% cash back on dining and entertainment with a Capital One Saver card. So, let's just get one of everything.
1: Everything?
3: Fire everything! The Capital One Saver card is at table 27 and they're earning unlimited 3% cash back.
4: Yes, Chef!
2: This is so nice.
3: Had a feeling you'd want 3% cash back on dessert.
2: Ooh, tiramisu!
3: Earn unlimited 3% cash back on dining and entertainment with the Capital One Saver card. Capital One, what's in your wallet?
5: Terms apply. See CapitalOne.com for details.
6: अस्ट्रेलियामा धेरैले फुटबललाई सामाजिक एकता विकास गर्ने एक माध्यमको रूपमा प्रयोग गर्दै आइरहेका छन् र त्यस्तै 12 कथाहरू हामीले एसबीएस अडियोको ब्युटिफुल गेम चेन्जर्समा लिएर आएका छौं तपाईँहरूकै लागि. तीमध्ये एक हुन् सिडनीका लबिन गुरुङ, जो नेपालबाट एक विद्यार्थीको रूपमा सन् 1990 दशकताका अस्ट्रेलिया आएका थिए. लामो समयदेखि सञ्चालन हुँदै आएको दक्षिण पश्चिमी सिडनीको एक नेपाली फुटबल क्लब सगरमाथा फुटबल क्लबको स्थापनामा उनको पनि हात छ र उक्त क्लबले नेपाली भाषीहरूलाई मैदानभित्र र बाहिर सम्बन्धहरू गाँस्न र अपनत्वको अनुभूति गर्न एउटा साझा थलो प्रदान गर्दै आएको छ.
7: We try to accommodate them. We help them in finding jobs. We try to keep them away from being lonely or being isolated from home. Through football, we try and reconnect them with the society.
6: समयसँगै विशेष गरी नयाँ आएका युवाहरूमा देखा परेको जुवाको लतको समस्यामा पनि सगरमाथा फुटबल क्लबले सहयोग गर्दै आएको उनको भनाइ छ.
7: When we have someone who is suffering from a gambling problem in our club, we take it very seriously and we try to take it professionally as well. We try not to let other members know about his problem.
6: यसरी केही क्लबहरूले एउटा प्राइभेट सपोर्ट नेटवर्क प्रदान गर्दै आएका छन् भने केहीले भने खेल मार्फत एक सार्वजनिक पहिचान बनाएका छन्. सिडनीको इनर वेस्टमा सन् 1985 फ्लाइङ ब्याट्स फुटबल क्लब सुरु गर्ने महिलाहरू मध्ये हुन् एलिसन टड र ट्रेसी एटकिन्सन.
8: We decided that we'd like to do some sort of activity to keep ourselves healthy. We thought about why don't we do soccer?
6: आज फ्लाइङ ब्याट्सले आफूहरूलाई विश्वकै सबैभन्दा ठूलो LGBTQIA+ र महिला तथा नन बाइनरी फुटबल क्लब भनी चिनाउँदै आएको छ. त्यस्तै उता आदिवासी कानोलु र गांगुलु समुदायकी अलिरा टोबीका लागि फुटबल उनको पहिचानसँगै जोडिएको छ. क्वीन्सल्याण्डको इप्सविचकी टोबी ए लीग लगायत विभिन्न माथिल्लो तहको फुटबल खेल्दै आएकी छिन् र अहिले आउँदो नयाँ पुस्ताको लागि पनि बाटो बनाउँदैछिन्.
9: I think the closest thing for me was Kathy Freeman, which I mean probably sounds so cliche, but you know, I guess being an Indigenous girl growing up, there wasn't many people that looked like me on television.
6: टोबी हाल जोन मोरियार्टी फुटबलसँग आबद्ध भएर काम गर्छिन्, जसले हरेक हप्ता 5,000 भन्दा धेरै बालबालिकाहरूलाई फुटबल र समष्टिगत स्वास्थ्य र कल्याणमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दछ. यी कार्यक्रमहरू दुर्गम समुदायहरूसम्म पनि पुगेका छन्. उनी भन्छिन् कि फुटबलले ससाना बालबालिकाहरूका लागि धेरै अवसरहरू सिर्जना गर्न सक्छ, तर मार्गदर्शन भने जरुरी छ.
9: If there's representation and there's opportunity and there's pathways, that really does open the door and change perspectives.
6: सुलेमान जान्दिनान एक याजिदी शरणार्थी हुन् र हाल क्वीन्सल्याण्डको पुरुष र महिलातर्फका ठूला ठूला स्टेट लीग खेलहरूमा रेफरी गर्छन्. आफू केवल 12 वर्षको छँदा सिन्जारमा उनको परिवारमाथि इस्लामिक स्टेटले आक्रमण गरेको क्षणलाई उनी यसरी सम्झन्छन्.
7: They destroyed everywhere, they killed thousands of people, they took me and 30 people from my family members.
6: आफ्नो परिवारसँग त्यहाँबाट भागेर अस्ट्रेलियामा सेटल भएका सुलेमानले फुटबलमा नयाँ जीवन पाए र अहिले उनी अन्य याजिदी परिवारहरूलाई पनि त्यही बाटो देखाउँदैछन्.
7: I want to show them that you have help, like you can reach if you need help, and not just myself, there are many other people like me and better than me available and helping our community.
6: अफगानिस्तानको राष्ट्रिय फुटबल टोलीकी पूर्व खेलाडी फातिमा युसुफी सन् 2021 काबुल छोड्न बाध्य भएकी थिइन् र अहिले उनी सन् 2025 फेरि अन्तर्राष्ट्रिय मैदानमा उत्रिएको आफ्नो देशको महिलाहरूले बनाएको नयाँ टोली अफगान वुमेन युनाइटेडबाट खेल्दैछिन्. हाल अस्ट्रेलियामा बस्दै आएकी युसुफीले अफगानिस्तानमा रहेका बालिकाहरूका लागि आवाज उठाउन भने छोडेकी छैनन्.
10: Nothing will change, but there will be a hope, and that's our message always.
6: यी थिए ब्युटिफुल गेम चेन्जर श्रृङ्खलाका 12 मध्ये 5 कथाहरू. बाँकी सबै 12 भाग हेर्न र सुन्न sbs.com.au/beautifulgamechangers जानुहोस् वा ब्युटिफुल गेम चेन्जर्स भनी SBS On Demandमा सर्च गर्नुहोस्.

0: गर्नुहोस्। र वर्ल्ड कप सम्बन्धी अन्य ताजा खबरहरूका लागि हाम्रो वेबसाइटमा जान सक्नुहुन्छ। ठेगाना हो sbs.com.au/nepali वा अनलाइनमा एसबीएस नेपाली पडकास्ट पनि। तपाईँले पडकास्ट सुन्न रुचाउने एप्पल पडकास्ट, स्पोटिफाई लगायतका प्लेटफर्महरूमा हामीलाई फलो गर्नुहोला। र श्रोताबिन्द, अवश्य पनि फुटबल हेर्ने अस्ट्रेलियामा तपाईँको गन्तव्य पनि एसबीएस अन डिमान्ड नै हो। प्रत्यक्ष खेलहरू, म्याच रिपोर्ट्स, हाइलाइट्स सबै तपाईँले एउटै ठाउँमा पाउन सक्नुहुन्छ। र फुटबल सम्बन्धी कुराकानी हामी जारी राख्ने नै छौं। तपाईँ पनि केही बेरमा हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा जोडिन सक्नुहुन्छ। नम्बर 1300799767 1300799767 रहेको छ। र त्यसका साथै अब भने कार्यक्रममा ब्रेक लिने पालो भएको छ श्रोताबृन्द। अहिलेको लागि भने ब्रेकतिर लागौं, त्यसपछि हामीसँग नेपालबाट एउटा रमाइलो कुराकानी रहेको छ।
1: एसपीएस नेपाली मोबाइल, अनलाइन र रेडियोमा
2: तपाईँको समुदाय, तपाईँको कुराकानी, एसपीएस नेपाली।
3: ¿Por qué elegir entre velocidad, confianza y buen precio si con Spectrum Internet con fibra óptica puedes tenerlo todo por solo $40 al mes? Sin contratos, sin compromisos. Solo Internet increíble a un precio increíble. Cámbiate hoy y obtén Spectrum Internet con fibra óptica por solo $40 al mes. Visita spectrum.com/todo. Spectrum Internet funciona con tecnología de fibra y se conecta al domicilio mediante líneas coaxiales. Se aplican restricciones.
4: यो विज्ञापन नाथीद्वारा प्रमाणित दोभाषीले उल्था गरेको हो।
5: This ad is interpreted by a Nathi certified interpreter.
4: प्रमाणित दोभाषीको माध्यमबाट तपाईँले नेपालीमा भन्न चाहेको कुरा हुबहु व्यक्त हुन सक्छ।
5: With a certified interpreter, you can express exactly what you want to say in Nepali.
4: साथै तपाईँले भनेको कुरा गोप्य अनि अपरिवर्तित रहन्छ।
5: And what you say stays private and unchanged.
4: किनकि हामी सबैले बुझिन पाउने हक राख्छौ।
5: Because we all deserve to be understood.
4: नाथीद्वारा प्रमाणित दोभाषे माग्नुहोस्। थप जानकारीका लागि nathi.au/interpreter हेर्नुहोस्।
6: SBS Audio
7: आफूलाई मन परेको सामग्री सुन्न प्ले थिच्नुहोस्।
8: ल्याउँछ अडालिया, जुम्बै हाल्नु
9: मा SBS Chill,
10: SBS Pop Asia, Non-Stop Asian Pop.
11: Can you describe that feeling for people who haven't experienced it?
12: SBS Hindi उपलब्ध गर्वाता है।
13: Far from the partisan politics.
14: साथी भन्दा बढी भाषाहरुमा समाचार, तपाईको मूड अनुसारको गीत संगीत अनि गजबका पोडकास्टहरु तपाईलाई कुरेर बसिरहेका छन्।
15: SBS Audio app डाउनलोड गर्नुहोस् वा
16: sbs.com.au/audio।

तर श्रोतावृन्द, ब्रेकपछि फेरि पनि स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम। तपाईँको साथमा छु म, दिनिता रिसाल। तपाईँले हामीलाई सुनिरहनु भएको छ आज बिहिबार प्रत्यक्ष एसबीएस साउथ एसियनमा, र हामी पुनः प्रसारण भने एसबीएस रेडियो टूमा आइतबार आइरहेका छौं। र त्यसबाहेक हामीलाई पडकास्टमा, क्याचअप रेडियोमा, एसबीएस अडियो एपमा वा युट्यूबमा सुनिरहनु भएका श्रोताहरूलाई पनि फेरि म दिनिताको तर्फबाट नमस्कार। अब ब्रेक अघि फुटबल सम्बन्धी नै कुराकानी लिएर आउनेछु भनेकी थिए, होइन, तर त्योभन्दा अगाडि चाहिँ फेरि पनि आजको कार्यक्रममा तपाईँ हामीसँग कसरी प्रत्यक्ष जोडिन सक्नुहुन्छ टेलिफोन मार्फत भनेर बताइहालौँ। आज बिहिबार हामीलाई तपाईँले प्रत्यक्ष सुनिरहनु भएको छ भने हामी केही बेरमा श्रोताहरूसँग कुराकानी गर्न गइरहेका छौँ, होइन। अब फिफा विश्वकप कसले जित्ला, तपाईँलाई के लाग्छ, र पछिल्ला खेलहरू कस्तो लागिरहेको छ, फलो गरिरहनु भएको छ कि छैन, हामीसँग टेलिफोनमा जोडिन सक्नुहुन्छ। नम्बर हो 1300799767, वा हामीलाई मेसेज पनि पठाउन सक्नुहुन्छ। हाम्रो एसएमएस गर्ने नम्बर हो 0439799767। नम्बर फेरि पनि एकपटक 0439799767। तर यो धुनसँगै अवश्य पनि थाहा पाइ नै सक्नुभयो होला श्रोताबृन्द, अब पालो भएको छ नेपालतिर लाग्ने र फुटबलमै बनेको आजको यो कार्यक्रममा अब फेरि पनि पालो भएको छ भकुण्डोकै सेरोफेरोमा रहेर कुरा गर्ने। तर अघि बजेको धुनसँगै अब त्यही त नेपालतिर पनि लाग्न गइरहेका छौँ। नेपाली फुटबलको का परिचित नामहरूमध्येको एक हो भरत खवास।

0: सन् 2006-07 संकटा बोय स्पोर्ट्स क्लबबाट फुटबल करियर शुरू गरेका उनले 2007-देखि 2011-सम्म फ्रेन्ड्स, 11-देखि 12-सम्म पुलिस क्लब र 12 यता भने 34 वर्ष खेलाडी उनी चाहिँ त्रिभुवन आर्मी क्लबसँग आबद्ध रहेका छन् र यो बीचमा उनले सन् 2023-24 सिजनमा चाहिँ स्पोर्टिङ इलाम दे मेची एफसीबाट पनि खेलेका थिए। नेपाली राष्ट्रिय फुटबल टोलीबाट खवासले खेल्न थालेको 1.5 दशक भन्दा बढ़ी भइसकेको छ र यस क्रममा उनले नेपालका लागि विश्वकप छनौटका खेलहरू पनि खेलेका छन्। त्यस्तै मध्येको एक थियो सन् 2011-मा जोर्डन विरूद्ध भएको खेल। जोर्डनमा भएको खेलमा 9-0 विशाल अन्तरले पारित भएको नेपालले घरेलु मैदानमा भने एसियाको फुटबल पावर हाउस मध्ये एक मानिएको यो टोलीलाई 1-1 बराबरीमा रोकेको थियो, जसमा गोल नेपालको लागि गरेका थिए खवासले। यसबाहेक सन् 2018-मा भूटान विरूद्ध बंगबन्धु राष्ट्रिय रंगशाला ढाकामा सम्पन्न 2018 साफ च्याम्पियनशीपमा र त्योभन्दा अगाडि सन् 2013-14 एएफसी च्यालेन्ज कप छनौट चरण अन्तर्गत घरेलु मैदान दशरथ रंगशालामा मारियाना आलियान्स विरूद्ध ह्याट्रिक गर्न सफल स्ट्राइकर पनि उनी हुन्। अब सुनौ भरत खवाससँग विश्वकपमा केन्द्रित भएर नेपाल संवाददाता प्रतीक्षा दुलालले गर्नुभएको यो कुराकानी।
1: विश्वकप कतिको लागेको छ?
2: विश्वकप त अभियसली खेलाडीहरूको लागि, खेल प्रेमीहरूको लागि एउटा फेस्टिभल जस्तै हो। त्यही भएर यो वर्ल्ड कप 4-4 वर्षमा आउनु भनेको हाम्रो लागि यो महाकुम्भ मेला जस्तै हो र एकदम रमाइलो पनि हुन्छ। सबै कुराहरू बिर्सेर अब कति आफ्नो ट्रेनिङहरूदेखि लिएर आफ्नो कार्यालयको काम छोडेर पनि हेर्ने गर्छौँ आफ्नो मन परेको। त्यसले गर्दाखेरि चाहिँ एकदम एक्साइटेड छु।
1: तपाईँको मनपर्ने टिम चाहिँ कुन हो?
2: सपोर्ट पहिलादेखि नै ब्राजिल र फ्रान्स, त्यसपछि फ्रान्सलाई सपोर्ट गर्दै आएको छु वर्ल्ड कपमा चाहिँ। नेमार मनपर्छ, नेमारले पनि वर्ल्ड कप जितोस् भन्ने मेरो चाहना। चालीको वर्ल्ड कप चाहिँ ब्राजिललाई सपोर्ट गर्दैछु।
1: अनि विश्वकपको अहिलेसम्मको खेलहरूलाई चाहिँ कसरी हेर्नु भएको छ?
2: जे अनएक्सपेक्टेड टिमहरूले चाहिँ राम्रो गरिरहेको देखिरहेछ अहिलेसम्मको। एसियाकै अब सबै टिमहरूले चाहिँ एकदमै राम्रो गरिरहेछन्। अब जापानले नेदरल्यान्डसँग 2-2 बराबर खेल्यो, कोरियाले चेक रिपब्लिकलाई जित्यो। फुटबलमा जे पनि हुनसक्छ भन्न खोजे।
1: अब तपाईँ चाहिँ नेपालको लागि वर्ल्ड कप क्वालिफाइङ खेलहरू पनि धेरै खेल्नु भएको खेलाडी होइन?
2: हजुर, मैले 2014 र 2018 वर्ल्ड कपको क्वालिफाइङ म्याचहरू चाहिँ खेलेको छु।
1: त्यसको अनुभवहरू चाहिँ अलिकति बताइदिनुहोस् न।
2: त्यो विगतको कुराहरू सम्झिँदाखेरि जस्तै आफ्नो देशलाई नेतृत्व गर्न पाउँदा, आफ्नो देशलाई रिप्रेजेन्टेटिभ भएर अघि बढ्दाखेरि जसलाई पनि खुसी नै लाग्छ। अनि त्यो अब त्यो बेला पनि अब वर्ल्ड कप क्वालिफाइङ म्याच जस्तो प्रतिष्ठित म्याचहरू खेल्न पाउँदा अभियसली खुसी नै लागिरहन्थ्यो। त्यो बेला पनि अब जस्तै फर्स्ट लिग अब टिमर लिस्टेलाई जितेर त्यसपछि सेकेन्ड राउन्डमा जोर्डनसँग खेल्न मौका पाएको थियौँ 2014 होला अराउन्ड। अब अहिले जोर्डन आएर 2026 चाहिँ वर्ल्ड कपै खेलिरहेको छ। त्यही टिमसँग हामीले 2014 सेकेन्ड राउन्डको वर्ल्ड कप क्वालिफाइङ म्याच खेलिरहेको थियौँ। त्यो सम्झिँदाखेरि हो, वर्ल्ड कप त हामीले पनि खेल्न सक्छौँ, तर त्यो वर्ल्ड कप खेल्नलाई त सबैभन्दा ठुलो कुरा त योजना बनाउन सक्नु पर्दो रहेछ। ऊ सरकारले पनि योजना बनाएर अगाडि बढ्यो भने पक्कै नि खेल्न सकिन्छ भन्ने मलाई अहिले चाहिँ आएर। अब जोर्डनले वर्ल्ड कप खेलिरहेको छ यसपालि 2026, त्यो हेर्दाखेरि चाहिँ सकिन्छ कि क्या हो? राम्रो योजना, राम्रो फेसिलिटिजहरू दिएर खेलाडीहरूको डेडिकेसन वर्ल्ड हार्डले गर्यो भने चाहिँ एकमुष्ट सबै मिलेर काम गर्यो भने चाहिँ वर्ल्ड कपमा खेल्न सकिन्छ भन्ने जोर्डन देशबाट मैले सिक्न पाएँ।
0: र श्रोतावृन्द, नेपाली राष्ट्रिय फुटबल खेलाडी भरत खवाससँग नेपाल संवाददाता प्रतीक्षा दुलालले गर्नुभएको कुराकानीको यो छोटो अंश रहेको थियो। अब पूरा कुराकानी भने तपाईँले पडकास्टमा सुन्न सक्नुहुन्छ, अन्य के टिप्स छन् त खवासबाट। र अब अस्ट्रेलियाका नेपाली भाषीहरू चाहिँ के भन्छन् वर्ल्ड कपको बारेमा, त्यसबारे भने हामी ब्रेक पछि सुन्नेछौँ श्रोतावृन्द। अहिलेको लागि भने ब्रेकको पालो, र त्योभन्दा अघि हामी तपाईँलाई जानकारी पनि गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन। र त्यस्तै गरी अब फुटबल विश्वकपमा कसले जित्ला, तपाईँलाई के लाग्छ, अवश्य पनि हामीलाई मेसेज गरेर आफ्नो जवाफ तपाईँले पठाउन सक्नुहुन्छ। हाम्रो नम्बर हो 0439799767। नम्बर फेरि पनि एकपटक 0439799767। अंग्रेजीमा पनि बताइहालौं यदि टिप्न

0: सजिलो हुन्छ भने 0439799767 0439799767। अहिलेको लागि भने ब्रेकको पालो।
1: Want instant MVP status? Join the new Dick's Scorecard Plus program. For $99, Scorecard Plus members enjoy 1 year packed with perks, like $80 in annual bonus rewards, free shipping with no minimum purchase, triple points on 2 purchases, and more. That's over $160 in benefits. Join Dick's Scorecard Plus today and score more than ever. Tap the banner to learn more. Exclusions and terms apply. Visit dicks.com/scorecardplus for details.
2: If you love to travel, Capital One has a rewards credit card that's perfect for you. With the Capital One Venture X card, you earn unlimited double miles on everything you buy. Plus, you get premium benefits at a collection of luxury hotels when you book on Capital One Travel. And with Venture X, you get access to over 1,000 airport lounges worldwide. Open up a world of travel possibilities with the Capital One Venture X card. What's in your wallet?
3: Terms apply. Lounge access is subject to change. See CapitalOne.com for details.
4: Starting a new life in Australia isn't easy.
5: A lot of companies have rejected me.
6: Sometimes I feel like, oh, I'm gonna quit. I've given up.
4: Work in Progress is a podcast to help skilled migrants rebuild their careers in a new country. You'll hear inspiring real-life stories, expert advice, and valuable tips to help you find a job and advance your career. Work in Progress. Listen now wherever you get your podcasts.
7: sbs.com.au/nepalilai आफ्नो अनलाइन घर बनाउनुहोस्। समाचार, पछिल्ला घटना र मनोरञ्जन sbs.com.au/nepalima। SBS नेपाली सुन्न मन पराउनुहुन्छ? हामीलाई फेसबुकमा लाइक गरी आफ्ना विचारहरू व्यक्त गर्नुहोस् र कुराकानीलाई जारी राख्नुहोस्। SBS नेपाली फेसबुकमा।
0: श्रोतावृन्द, यो ब्रेकपछि फेरि पनि स्वागत छ तपाईँलाई। तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम। तपाईँको साथमा छु म दिनिता रिसाल र तपाईँले हामीलाई सुनिरहनु भएको छ आज बिहिबार प्रत्यक्ष एसबीएस साउथ एसियनमा र हामी पुनः प्रसारण भने आइतबार एसबीएस रेडियो 2 आइरहेका छौँ अपरान्न 4-5 बजेसम्म। र फुटबल सम्बन्धी अलिकति फुटबलमय राख्ने प्रयास छ आजको कार्यक्रम चाहिँ। अब फिफा विश्वकप भएको हुनाले अब एसबीएस अन डिमान्डमा तपाईँहरूले पनि वर्ल्ड कपका खेलहरू त हेरि नै रहनु भएको होला। ब्रेक अघि पनि हामीले फुटबल सम्बन्धी कुराकानीहरू त गर्यौं नै, तर अब अलिकति फुटबल पनि धेरै के गर्नु भनेर बीचमा चाहिँ एउटा रमाइलो गीत पनि लिएर आएकी छु। गीत सुन्नतर्फ लागौं, तर त्यसभन्दा अगाडि फेरि पनि आजको हाम्रो एसएमएस नम्बर र हामीलाई फोन गर्ने नम्बर बताइहाल्छु। फोन गर्ने नम्बर भने हो 1300799767 र मेसेज गर्ने नम्बर हो 0439799767। कल गर्नुहोस्, मेसेज गर्नुहोस्, कसले जित्ला यसपालिको वर्ल्ड कप, तपाईँको प्रेडिक्सन आजको एसबीएस नेपालीको कार्यक्रममा हामी सुन्नका लागि तयार छौं।

0: र श्रोता बिन्दु निकै नै मिठो र अहिले एकदम चलेको गीत चमेली चमेली गायक एकदेव लिम्बूको आवाजमा तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम। तपाईँको साथमा छु म दिनिता रिसाल। र अघि भने चाहिँ अब भने हामी फुटबल विश्वकपकै बारेमा चर्चा गर्नतिर लाग्नेछौँ श्रोताबृन्द। र हामीसँग अहिले टेलिफोन सम्पर्कमा एकजना होइन दुईजना होइन तिनजना हुनुहुन्छ। सुरुमा त सिडनीबाट विश्वास भट्टराईजी हामीसँग जोडिनु भएको छ। विश्वासजी स्वागत छ तपाईँलाई कार्यक्रममा।
1: धन्यवाद
0: धन्यवाद समय मिलाइदिनु भएकोमा। र विश्वास भट्टराईसँग कुराकानी त श्रोताहरूले अब अरू बेला पनि सुनि नै रहनु भएको होला। उहाँ चाहिँ आर्थिक सल्लाहकार हुनुहुन्छ। र त्यस्तै गरी हामीसँग सिडनीबाटै सुबिन खरेलजी पनि हुनुहुन्छ। सुबिनजी तपाईँलाई पनि कार्यक्रममा स्वागत छ।
2: धन्यवाद।
0: र मेलबर्नबाट भने हामीसँग शिखा बस्नेत हुनुहुन्छ। शिखाजी तपाईँलाई पनि कार्यक्रममा स्वागत गरिहालौँ।
3: धन्यवाद छ।
0: र अब सबैको आफ्नो पेसा हुनुका साथ अब कमन फ्याक्टर भनेको चाहिँ फुटबलका पारखी नै हुनुहुन्छ तिनैजना भन्दा गलत नहोला। र शिखाजी त फुटबल खेल्नु पनि हुन्छ होइन, सक्रिय रूपमा मेलबर्नबाट लामो समयदेखि फुटबल खेल्दै पनि आउनु भएको छ। अब सुरुमा त सबैजनालाई एउटा प्रश्न सोधिहालौँ, विश्वासजीबाट सुरु गर्न चाहे। तपाईँको टिमले चाहिँ यसपालि वर्ल्ड कप उचाल्ला कि नउचाल्ला विश्वासजी?
1: भेरी ह्याड टु से अब मैले चाहिँ अभियसली अहिले अस्ट्रेलियालाई फलो गर्छु होइन, धेरै भएको भएर आई थिङ्क अहिलेको लेभलमा अस्ट्रेलियाको स्टार चाहिँ धेरै राम्रो भएको छ। अब वर्ल्ड कपै विनिङ पोजिसनमा पुग्ला नपुग्ला चाहिँ अहिले बिग आक्स जस्तो लाग्छ अस्ट्रेलियालाई। तर अहिले हेर्दाखेरि चाहिँ वी भेरी पोजिटिभ, लास्ट गेमको हिसाबले चाहिँ राम्रो खेलेको छ। लेट्स गेट द फिङ्गर्स क्रस फर दिस स्याटरडे होइन, आई थिङ्क द्याट्स अ डिफाइन्ड गेम विथ युएसए। त्यो भए पनि आई थिङ्क वान गेम आएर टाइमलाई फोकस गरौँ। आई थिङ्क अहिलेको फोकस भने चाहिँ राउन्ड अफ 32 हो, अनि लेट्स सी व्हाट ह्यापन्स आफ्टर द्याट। तर हामी चाहिँ अहिले म चाहिँ अहिले भनौँ न पोजिटिभ छु र अप्टिमिस्टिकै छु अबसम्मको पर्फर्मेन्स हेर्दा चाहिँ।
0: हजुर अब सकरोज भनिहाल्नु भयो, शिखाजीतिर लागौँ। ठ्याक्कै हाम्रो एसबिएसको अफिस अगाडि नै फेड स्क्वेयरमा फर्स्ट गेम हुँदा त तहलकै मचेको थियो है। शिखाजी तपाईँ पुग्नु भयो कि भएन यसपालि फेड स्क्वेयरमा गेम हेर्न? सकरोज
3: म पुग्न चाहिँ पुगेन, तर सोसियल मिडियामा चाहिँ अब त्यही त हो नि, एल्गोरिदम सबै पिकअप गर्छ होइन। अब वर्ल्ड कपको एउटा विषयमा खोज्न थालेपछि सबै पिकअप गरेर त्यही न्युज आउँछ। तर आई डिड सी हुन्छ नि म्यासिभ क्राउड लास्ट टाइम भए जस्तै, अझ इन्थुजियास्टिक भनौँ न यति अर्ली स्टेजमै। मैले चाहिँ जस उसमा सोसियल मिडिया थ्रु हेरेँ, आफू चाहिँ पुगेन।
0: हजुर, अनि तपाईँको चाहिँ कसलाई सपोर्ट छ यसपालि?
3: म पनि अब सकरुज नै हो, किनभने अब हामी सायद अब अस्ट्रेलियामा भएर पनि हुनसक्छ, एउटा सफ्ट एउटा स्पट हुन्छ होइन। सो सकरुज नै भन्छु, अनि त्यो बाहेक चाहिँ आई थिङ्क जापान
0: ओके। अनि सुबिनजीतिर पनि लागौँ है, तपाईँको चाहिँ के छ विचार?

0: म त पहिलेदेखि नै इङ्ल्यान्डको सपोर्टरतिर पहिलेदेखि पहिला चाहिँ इङ्ल्यान्डलाई सपोर्ट गर्छु म एकदमै, तर अस्ट्रेलिया कर्म ठुलो भएको हिसाबले चाहिँ यहाँ पक्कै पनि अब अस्ट्रेलिया भनेको छुट्टी भाइब्स आइहाल्छ। जस्तो अस्ति गेम पनि एकदम रमाइलो भएको थियो, अब नयाँ गेम आउँदैछ युएससँग, त्यसले चाहिँ अब अस्ट्रेलियाको भविष्य के हुन्छ ठ्याक्क डिसाइड पनि गर्नेवाला छ। तर अल टाइम फेभरेट भनौँ इङ्ल्यान्ड चाहिँ मेरो सधैँभरि सपोर्टर।
1: हजुर, अनि तपाईँहरू तिनैजनाले भनौँ न अब समय चाहिँ कसरी मिलाइरहनु भएको छ वर्ल्ड कप हेर्नको लागि? अब काम होला, बिजी होला, होइन, वाच पार्टीहरू त्यस्तो कतिको भइरहेको छैन त? विश्वासीले नै भन्नुभयो हुन्छ।
2: मेरो चाहिँ अलिकति एकदमै हेभी लाइफ स्टाइल छ है, मैले चाहिँ धेरै नै कारण छु। मैले गेम हेर्ने भनेको बिहान एउटा गेम हेर्छु, अरू चाहिँ काइन्ड अफ त्यो सर्ट भिडियोज मात्रै हेर्छु। म आफै पनि फेरि फ्राइडे हजुरको ब्ल्याक टाउन डिस्ट्रिक्टको उसमा डिभिजन वर्ल्डमै खेल्छु, हाम्रो हप्तामा दुई तिन गेमै हुन्छ।
1: तपाईँको बारेमा नयाँ कुरा थाहा पाइयो त्यसो भए आज?
2: हजुर, म चाहिँ डिस्ट्रिक्ट लेभल खेलेको धेरै भइसक्यो, डिभिजन वर्ल्डमा खेल्छु अहिले पनि स्पिन वाल। तर त्यसबाहेक मेरो आफ्नै सोसियल र वर्क कमिट पनि बढी हुनाले मैले गेम हेर्ने टाइम चाहिँ पाउँदैन। एउटा गेम हेर्छु बिहान प्राय, अरू चाहिँ म बेलुका गएर यसो सर्ट रिक्याप या हाइलाइट मात्रै हेर्ने गरेछु। विच आई एम अ चाइल्ड, त्यो अलि लग्जरी छैन अहिले चाहिँ।
1: हजुर, अनि शिखाजी, सुबिनजी,
0: मेरो गेम भनेर अब त्यो एसपिएस टक्क अब हाइलाइट आउँछ, त्यो हाइलाइट हेरिन्छ। तर आजको गेममा जस्तो अस्ति अस्ट्रेलिया गेम चाहिँ विकेन्ड पऱ्यो, अब त मजाले त्यो गेम हेर्ने समय मिल्यो। अब अब यो अब गेम पनि विकेन्डमा हेर्दा मिल्छ। प्रिटी मच बिहान सबेरै भएको 6 बजीको गेम, 5 बजी गेम चाहिँ प्रायःसम्म हेर्ने कोसिस गर्छु।
1: ए, बिहान बिहानै उठेर, होइन?
0: हजुर, बिहान बिहान कम बिहान उठेर गेम हेर्ने चाहिँ कोसिस गरिदिन्छ। दिउँसो भएको गेमहरू त अब बेसी टाइम हुन्छ हेर्न पाइँदैन, अब हाइलाइट घर गएर बेलुका यसो बसेर हाइलाइट हेर्ने त्यसै गरिरहेको छ अहिले।
1: हजुर, अनि शिखाजीको पनि हाइलाइट्स नै हो कि कस्तो? अलि धेरै कमिटमेन्ट छ कि? अल्सो श्रोताहरूलाई बताइहालौँ, शिखाजी चाहिँ यता मेलबोर्नमा टिम मुनाल नेपाली महिला फुटबल टोलीमा पनि आबद्ध हुनुहुन्छ, होइन शिखाजी?
3: हजुर, मेरो पनि त्यस्तै नै हो। आई थिङ्क अब त्यही टाइमिङ, गेमको टाइमिङहरूले गर्दाखेरि अलि मिलेको छैन, होइन, अब स्पेसली विकडेजहरूमा। तर इन्ट्रेस्टिङली अर्जेन्टिना र अल्जेरियाको चाहिँ गेम काममै हेर्न पाइयो। सो चट्ट पाएर किचनमा चाहिँ म्यासिभ टिभी थियो, त्यो चाहिँ टिभी अन गरेर जो सबैजना स्टाफ मेम्बरहरू बसेर हेऱ्यो, त्यो चाहिँ कस्तो हुन्छ नि, रमाइलो भयो भनौँ न। त्यसरी चाहिँ फर्स्ट टाइम नै सबै स्टाफ मेम्बर्सहरू मिलेर हेरेको मोमेन्ट जस्तो फिल भयो, एकदम कलेक्टिभ मोमेन्ट के हुन्छ नि, त्यो खुसी हुँदाखेरि पनि, स्पेसली मेसीले ह्याट्रिक हाल्दाखेरि। सो त्यस्तै त्यस्तै अब अपर्च्युनिटी मिलेको बेलामा काममा हेरिरहेको छु, नत्र भए चाहिँ टाइमिङ मिल्यो भने चाहिँ त्यही विकेन्डमा घरमा।
1: हजुर हजुर, अनि अब काममा फुटबल हेर्ने कुरा गर्नुपर्दाखेरि अब एसबिएसको वर्ल्ड कप वाचर्स राइट्स एसोसिएसन भनेर पनि हामीले सुरु गरेका छौँ, होइन श्रोताहरूलाई र तपाईँहरूलाई कतिको थाहा छ यसको बारेमा? यो चाहिँ अब हामी काममा फुटबल हेर्न पाउनुपर्छ भनेर आवाज उठाउने सानो प्रयास हो, होइन, र अब फुटबलको बारेमा यो रमाइलो कुराकानी चाहिँ हामी जारी राख्ने नै छौँ। अहिलेको लागि भने छोटो ब्रेकको पालो भएको छ, तपाईँहरू तिनैजना पनि हामीसँग लाइनमै जोडिरहनुहोला र श्रोताहरू पनि कतै जानुहोस्। हामी छोटो ब्रेक पछि फेरि पनि अब म्याचहरूको बारेमा कुरा गर्ने नै छौँ। अब शिखाजीले भने जस्तै अर्जेन्टिनाको 3 गोल, होइन, त्यस्तै गरी अब आज बिहिबार सुनिरहनु भएको छ भने बिहान बिहानै पोर्चुगलको पनि म्याच थियो, धेरैको लागि चासोको विषय अर्को यो पनि हो। हामी कुराकानीलाई जारी नै राख्नेछौँ, अहिलेको लागि भने यो छोटो ब्रेकको पालो।
4: एसबीएस नेपाली, हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्।
5: Sigue conectado ante lo inesperado con Invincible Wi-Fi de Spectrum. Invincible Wi-Fi te mantiene conectado con internet con fibra óptica, red 5G automática y batería de respaldo de 8 horas para que nada te detenga. Trabaja, haz streaming, sigue conectado con amigos y familia, pase lo que pase. Nada te detiene con Invincible Wi-Fi de Spectrum. Aplican restricciones, servicio no disponible en todas las áreas.
6: ¿Cómo recuerdas tus mundiales? Todos los que aún no ganamos uno, vivimos en el fantástico y terrible viaje del hubiera. Quizá el fútbol nunca se trató de ganar, sino de soñarlo juntos, entre rituales y promesas, y así cambiar la historia. Un Audible Original Podcast, lleno de fútbol, memoria e imaginación. Narrado por Diego Luna. Escucha ahora en audible.com/cambiar.
4: SBS Audio App डाउनलोड गरी तपाईँका मन पर्ने कार्यक्रमहरू सुन्नुहोस्। यो एप App Store र Google Playबाट निशुल्क पाउन सकिन्छ।

0: हेलो श्रोताबिन, तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम। तपाईँको साथमा छु म दिनिता। हामी आइरहेका छौँ आज बिहिबार प्रत्यक्ष दिउँसो 2-3 बजेसम्म एसबीएस साउथ एसियनमा, र तपाईँले हामीलाई पुनः प्रसारण भने एसबीएस रेडियो 2 पनि सुनिरहनु भएको छ। र ब्रेक अघि चाहिँ अब फेरि पनि फुटबलकै विषयलाई नै निरन्तरता दिउँ होइन। हामीसँग टेलिफोन सम्पर्कमा सिडनीबाट आर्थिक सल्लाहकार विश्वास भट्टराई, त्यस्तै गरी मेलबर्नबाट शिखाजी शिखा बस्नेत, र सिडनीबाटै सुबिन खरेल, तीनजना फोन लाइनमा जोडिनु भएको छ। अब ब्रेक अघि भने चाहिँ अब पछिल्लो खेलकै कुरा गरौँ होइन। अर्जेन्टिनाको कुरा गर्नुभएको थियो शिखाजी, तपाईँले अब कतिको एक्सपेक्टेसन थियो वा थिएन भनौँ न, अगाडि तिनवटा एउटा गोल त्यसरी आउँछ भनेर सोच्नु भएको थियो?
1: हजुर, मैले चाहिँ अब पर्सनली भन्नु पर्दाखेरि मेसीले 3 हाल्ला जस्तो चाहिँ लागेको थियो, कन्सिडरिङ हुन्छ नि उसको अब आई गेस लास्ट वर्ल्ड कप अनि त्यसपछि क्लोज टु 39 years old होइन, अब मोस्ट यङ्गेस्ट प्लेयरमा हुन्छ नि कन्सिडर गर्नु पनि मिल्दैन थियो उसलाई। सो इट वाज अ प्लिजिङ सरप्राइज भनौँ न, मेसीले त्यसरी ह्याट्रिक 3 जानेको चाहिँ।
0: हजुर, अनि विश्वासी अब पोर्चुगलको गेम तपाईँले हेर्न कतिको भ्याउनु भयो होइन, कस्तो एक्सपेक्टेसन राख्नुभएको थियो? अब एक हिसाबले अब धेरैजनाले अब रोनाल्डोको हुन्छ नि लागि भने पनि पोर्चुगललाई सपोर्ट गर्ने भनेर धेरैजनाबाट सुनिएको छ यसपालि, तपाईँलाई चाहिँ कस्तो लाग्यो?
2: अनफोर्चुनेटली पोर्चुगलको गेम चाहिँ मैले हेरेको छैन, आज बेलुका हेर्ने प्लान छ मेरो। अब आई थिङ्क रिजल्ट चाहिँ मलाई अभियसली थाहा भइसक्यो। आई थिङ्क लट अफ रेकर्ड्स छ यसपालि होइन, जस्तै अब रोनाल्डोको रेकर्ड भयो, त्यसपछि आएर मेसीको हाइएस्ट गोलको रेकर्ड, अभियसली यसपालि भनेको समथिङ डिफरेन्ट, 48 countries फर्स्ट आएको, त्यस अ लट अफ मुभिङ पिसेस डेफिनेटली छ होइन, रेकर्ड्स विल बी ब्रोकन आई थिङ्क दिस इयर। आई थिङ्क आइ एम लुकिङ फरवर्ड टु इट। आज बेलुकाको एउटा हेर्ने हाइलाइटमा चाहिँ पोर्चुगलको गेम पनि छ, बिहान इङ्ल्यान्डको चाहिँ हेर्ने मौका पाएँ। पोर्चुगलको चाहिँ मैले कमेन्ट गर्न सक्दिनँ किनभने मैले हेर्नै पाएको छैन, बट आइ एम रियली लुकिङ फरवर्ड टु इट।
0: अब इङ्ल्यान्डको 4-2 होइन, तपाईँको एक्सपेक्टेसन मिट गर्यो कि गरेन?
2: आई थिङ्क इङ्ल्यान्डको गेम चाहिँ म धेरै सेटिस्फाइड छु। आई थिङ्क त्यो गेम चाहिँ इन्टेन्सिटीदेखि सबै कुरा राम्रो थियो। आई थिङ्क ट्याक्टिकली पनि गेम वाज वेल प्लेड, किनभने लास्टको 3 सब्स्टिट्युसन जुन बेला सर्जिकली इन्ट्रोड्युस गर्यो, आई थिङ्क इट वाज एक्चुली टु द प्लान। आई थिङ्क ओभरअल द गेम धेरै कम्पिटेटिभ थियो। अब जस्तै स्पेसली बिचमा मोर्डिकलाई पनि मुभमेन्ट गरेर दिएको थिएन भन्दाखेरि, आई थिङ्क दिस अ लट अफ स्ट्राटेजी इन्भल्भ इन द गेम, लट अफ टेक्निक इन्भल्भ होइन। आई थिङ्क इङ्ल्यान्डको एउटा इन्टेन्सनले आएको थियो, उनीहरूले त्यो आफ्नो प्लान चाहिँ एक्जिट गर्न सकेको जस्तो लाग्यो मलाई। आई थिङ्क गेम पनि हेर्ने मान्छेलाई पनि इट वाज भेरी

0: you love to travel, Capital One has a rewards credit card that's perfect for you. With the Capital One Venture X card, you earn unlimited double miles on everything you buy. Plus, you get premium benefits at a collection of luxury hotels when you book on Capital One Travel. And with Venture X, you get access to over 1,000 airport lounges worldwide. Open up a world of travel possibilities with the Capital One Venture X card. What's in your wallet?
1: Terms apply. Lounge access is subject to change. See CapitalOne.com for details.
2: Said Subinji hamisanga telephone line ma hunuhunna hola aile maaf garnu hola alikati kei pravidhik ka gadbadi bhayeko jasto malai lagyo tara arko prashna chai mero bishwas ji lai nai thiyo ali farak prashna chha bishwas ji aba arthik salahakar pani hununcha haina alikati finance ko pani ya alikati samavesh gari halau bhanera aba Sydney ko chai Westfield Sports High School jun chha Sydney ko Fairfield West ma tyaha bata chai 6 jana khiladi soccer rules ma ani aba huncha ni football ma dherai nai yogdan पुराएको यो स्कुलले भन्ने कुरा पनि अहिले समाचारमा निकै चर्चित बनेको छ होइन अब यसले के डिमान्ड बढ्ला त फेयरफिल्ड वेस्टमा घर किन्नेहरूको अब यदि कसैले फ्युचरमा आफ्नो छोराछोरीलाई भनौँ न अब एकदम फुटबलमै तगडा बनाउँछु भन्ने त्यस्तो कस्तो छ हाउसिङ डिमान्ड यो सब अब यो एरियामा
3: अब वेस्टफिल्ड स्पोर्ट्स हाई स्कुलको चाहिँ होइन त्यो चाहिँ एउटा कम्प्लिट फुटबल डेभलपमेन्ट इको सिस्टमै इस्टाब्लिस गरिरहेको छ क्रेडिट टु देम है गोइङ ब्याक फ्रम 2013 or 14 उनीहरूले कन्टिन्युस सकरमा उनीहरूको कोही न कोही रिप्रेजेन्ट आइरहेछ अब त्यो हुनमा चाहिँ त्यसको लट अफ ब्याकग्राउन्ड छ होइन त्यो एकाडेमी इट्सेल्फ उनीहरूको फिलोसफी चाहिँ लङ टर्म डेभलपमेन्टमा छ अब त्यहाँ हुन पनि उनीहरूको एक्विज उनीहरू जहाँ बसिरहेको छ त्यो पनि वान अफ द रिचेस्ट फुटबलिङ हार्टल्यान्डमै हो किनभने वेस्टर्न सिडनीमा जहाँ कि हाइली माइग्रेन्ट पपुलेसन भएको ठाउँमा छ अहिले त्यो सबै कारणले गर्दाखेरि लट अफ थिङ्स आर ब्लेन्डेड इन टु द्याट तर त्यो भन्दैमा अनफोर्चुनेटली त्यसले गर्दाखेरि त्यो ठाउँ चाहिँ अब इट्स स्टिल अ गुड लोकेसन तर त्यसले गर्दाखेरि चाहिँ अब इकोनोमिकली चाहिँ त्यो हाउसिङको लागि पावर हाउस छ भनेर चाहिँ भन्न मिल्दैन धेरै कारणले गर्दाखेरि त्यो ठाउँमा अभियसली लिमिटेसन पनि छ अपर्च्युनिटी पनि छ आई थिङ्क हामीले त्यसलाई चाहिँ समग्रमा हेर्दा चाहिँ त्यो ठाउँ चाहिँ इट्स अ गुड लोकेसन बट आई वन्ट से इट्स अ प्राइम लोकेसन फर हाउसिङको लागि होइन तर आई थिङ्क गोइङ फरवर्ड अघि भने जस्तो अब जहाँसम्म वेस्टफिल्ड स्पोर्ट्स हाई स्कुलको कुरा छ उनीहरूको जुन फिलोसफी त्यो जुन हिसाबले उनीहरूको त्यहाँ एलाइड कोचिङ स्ट्रक्चरहरू बनाएको छ त्यसले गर्दा चाहिँ आई थिङ्क वी प्रोबब्ली सी लट अफ सक्सेस कमिङ फ्रम द्याट स्कुल चाहिँ फ्युचरमा
2: अवश्य पनि र अब आजको लागि चाहिँ फुटबल सम्बन्धी कुराकानीलाई पनि हामीले यहीँ नै अन्त्य गर्नुपर्ने हुन्छ अन्य कार्यक्रममा हामी जारी राख्ने नै छौँ विश्वासजी शिखाजी र सुबिनजी तपाईँहरू सबैजनालाई आजको लागि चाहिँ कार्यक्रमबाट बिदा दिन चाहे धन्यवाद तपाईँको समयको लागि
4: धन्यवाद
2: र श्रोताबिन्द तपाईँ पनि आउँदा कार्यक्रममा हामीसँग जोडिन सक्नुहुन्छ नम्बर भने 1300799767 हो र अवश्य पनि फुटबलका सबै गेमहरू विश्वकपका चाहिँ एसबीएस अन डिमान्डमा निशुल्क हेर्न पनि सक्नुहुन्छ र यो सँगै हामी तपाईँहरूलाई जानकारी पनि गराउन चाहन्छौँ कि यस कार्यक्रममा व्यक्त गरिएका वक्ताहरूका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध रहेको छैन र अहिलेको लागि भने अब घडीले लगभग 2 मिनट मात्रै समय छ है भनेर मलाई बताइसक्यो त्यसैले अब अन्त्यमा अब एउटा मिठो गीत सुन्नु परि नै हाल्यो र त्यसका साथ हाम्रा अन्य पडकास्ट र सामग्रीहरू चाहिँ तपाईँले हाम्रो वेबसाइटमा पाउन सक्नुहुन्छ ठेगाना हो sbs.com.au/nepali र यसका साथ म दिनितालाई पनि आजको कार्यक्रमबाट चाहिँ बिदा लिने अनुमति दिनुहोस् र यो रमाइलो गीत मैच्याङ बी8 को यसका साथ तपाईँको बाँकी दिन शुभ बितोस् नमस्कार